तपाईँहरू सुन्नुहुन्छ सिटी पार्क रेडियो 103.7 तरङ्गमा म यादव महर साथमा र अहिले पनि कार्यक्रमको घडीमा 7:04 गइसक्यो सर। सदा चाहिँ हामीहरू विभिन्न संस्कृति विभिन्न विधाका कुरालाई पक्कै पनि बजाउने नै छौँ र त्योभन्दा पहिला तपाईँलाई मौसम सम्बन्धी जानकारी दिनुपर्ने हुन्छ र अहिले हालै लन्चन वरिपरि हेर्ने भने अलिकति सदाको भन्दा अलिकति धेरै रहेको छ, जुन चाहिँ 16.3 डिग्री सेल्सियस रहेको छ र त्यसरी नै होबर्टमा हेर्ने भने 11.3 र क्यानबेरामा हेर्ने भने हाम्रो राजधानीमा अहिले 14.4 डिग्री सेल्सियस रहेको छ र भोलिको मौसमलाई हेर्नुपर्दा भोलि त्यस्तो कुनै पनि धेरै पानीको चान्जेसहरू देखाइएको छैन, तसर्थ होबर्टमा चाहिँ अलिकति देखाइएको छ, जुन चाहिँ 40% देखाइएको छ। यदि तपाईँहरू आफ्नो डेलाई प्लान गरिराख्नुभएको छ भने पक्कै पनि मौसमलाई ख्याल गरेर हिँड्नु होला। एन्ड अल्सो वुड जस्ट लाइक टु लेट द एभ्री वान नोस द्याट वी आर प्लेइङ मोस्ट अफ द दसैँ सङ विच इज वी आर राइट इन द बिगेस्ट फेस्टिभल अफ नेपाल। सो वी सेलिब्रेट आई थिङ्क द दसैँ स्टार्टेड फ्रम द 11th अफ अक्टोबर एन्ड देन the main day will be on the 21st of October. So on that day the basically people will go to the relatives, friends and families, and mainly to the other people, and we get blessing from them and share food, music and love. So that's what we are doing on the biggest festival. The Nepal is one of the biggest festival, and right after the Dasai, that will be the another festival which is called the Tihar, and also that during that time also we will be celebrating by sharing food on love and music and bit of a drinks as well. So yeah, भन्दै पहिलो गीत तर्फ नै मलाई लान्छ है। मैले अघि उत्तर स्वर यस्तै नै दसैँ गीत दसैँ आयो एकदमै यो गीतले बस्दै जाँदाखेरि सुन्दै जाँदाखेरि अलिकति छुट्टै खालको यसले मजा दिने गर्छ, यसले अलिकति छुट्टै समयमा पुर्याउने गर्छ। दसैँ आयो

0: दसैँ आयो हो, दसैँ आयो पक्कै पनि दसैँले एउटा छुट्टै किसिमको रौनक ल्याउने गर्छ र त्यो एउटा नेपालको माहौल त हामीले टक्कै यहाँ देख्न सकिँदैन होला, तर ठ्याक्कै त्यो नेपालको महसुस गर्दै जाँदाखेरि एकदमै त्यो छुट्टै किसिमको वातावरण हुने गर्छ। एकदम रमझम बजारमा उस्तै खालको चमक, अनि कसैलाई दशा कसैलाई दसैँ, तर जस एउटा मान्यता हिसाबले यो एउटा यस्तो प्रथा हो कि जहाँ चाहिँ हामीले ठुलाको हातबाट एउटा टिका लगाएर आशीर्वाद थाप्ने यो छुट्टै किसिमको प्रथा र छुट्टै किसिमको यो के भन्छ यसलाई यो चाड रहने गर्छ र एकदमै मजाको चाड पनि रहेको छ। र आज वर्ष यो दसैँले हजुरको जीवनमा एउटा कहिले नसकिने खालको एउटा खुसी अनि जीवनमा एउटा राम्रो स्वास्थ्यको पनि कामना गर्न चाहन्छु हामी सिटबाग रेडियोको तर्फबाट। र भन्दै अब नै फेरि पनि अर्को तपाईँलाई मैले दसैँ सम्बन्धी नै गीत बजाउन चाहे अर्को साल
1: नयाँ नोट पनि राखिदिनु छैन नि।
2: विदेशबाट पैसा त टन्नै आएछ त आमा।
1: जति नै पैसा आए पनि मान्छे आए जस्तो नहुने रहेछ नानी।

0: चिन्ता नगर, ठिक हुन्छ, चिन्ता नगर, ठिक हुन्छ, सुनिरहन्छु, भनिरहन्छु, चिन्ता नगर, ठिक हुन्छ। केही छैन मसँग जो भविष्यमा ठिक हुन्छ, केही छैन मसँग जो भविष्यमा ठिक हुन्छ। कहाँ छ यो भविष्य जो भविष्यमा ठिक हुन्छ? मलाई ठिक हुन्छ होइन ठिक छ, मलाई ठिक हुन्छ होइन ठिक छ, क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षण भन्दा बढी ठिक छ? को जन्मिरहन्छ, एक क्षण जन्मिन्छ सिद्धियो होइन, को मरिरहन्छ, एक क्षण मर्छ सिद्धियो, अनि बाँचुन्जेल चाहिँ किन मलाई बाँचिरहने चाहियो? यो तालमा नाच्दिहाल्छु, किन नाचिरहने चाहियो? म नाच्नलाई ढुकचुक ढुकचुक गीत किन चाहियो? म नाच्नलाई ढुकचुक ढुकचुक गीत किन चाहियो? मेरो मुटुको ढुकढुक छ, क्षणिक छ तर ठिक छ। मेरो मुटुको ढुकढुक छ, क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? म जहाँ छु मजा छ, म यहाँ छु मजा छ, म जहाँ छु मजा छ, क्षणिक छ तर ठिक छ। यो सधैँ हुन्न थाहा छ, क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? तिमी र म बिच के छ जो थियो र हुनेछ? तिमी र म बिच के छ जो थियो र हुनेछ? तिमी र म बिच जे छ न थियो न हुनेछ। तिमी र म बिच के छ जो थियो र हुनेछ? तिमी र म बिच जे छ न थियो न हुनेछ। तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? नरिवल पानी हौ तिमी, तिन पत्रले ढाकिएको नरिवल पानी हौ तिमी, म त घाँटी मात्र हुँ प्यास पनि हौ तिमी। अहिले प्यास अधिक छ, अहिले प्यास अधिक छ, अहिले पिउनु ठिक छ, जिउभरि जो जिउँदो छ त्यो अहिले जिउनु ठिक छ। तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो क्षणभन्दा बढी ठिक छ? म सधैँभरि तिमीसँग किन हुनु पर्यो? म सधैँभरि तिमीसँग किन हुनु पर्यो? सधैँ त सधैँसँग सधैँभरि छैन। म सबैतिर तिमीसँग किन हुनु पर्यो? सबै त सबैसँग सबैतिर छैन। तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ, तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ, दुवैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ। अहिले प्रासङ्गिक छ, अहिले प्रासङ्गिक छ, अहिले अँगाल्नु ठिक छ, यो अँगालोमा सङ्गालौँ जो अहिलेको नजिक छ। तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ, दुवैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ, अहिले प्रासङ्गिक छ, अहिले अँगाल्नु ठिक छ, यो अँगालोमा सङ्गालौँ जो अहिलेको नजिक छ। तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ? तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ? तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ। तिमी कसको हुन्छौ किन सोच्छौ? म कसको हुन्छु किन सोच्छौ? तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ? तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ। तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? सम्झ, तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो? तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो? कसको हुनु पर्दा सकसको हुनु पर्यो? यो ताई न तुईको सर्कसको हुनु पर्यो? आफ्नै आवाज बिर्सेर कर्कसको हुनु पर्यो? सम्झ, तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो? कसको हुनु पर्दा सकसको हुनु पर्यो? यो ताई न तुईको सर्कसको हुनु पर्यो? आफ्नै आवाज बिर्सेर कर्कसको हुनु पर्यो? छोडिदेऊ भोलिको डर, छोडिदेऊ हिजोको घाउ, छोडिदेऊ भोलिको डर, छोडिदेऊ हिजोको घाउ, अहिले तिमी यहाँ आऊ, अहिले अहिलेलाई सम्झ।
1: के छ तिमीसँग जो एक क्षणभन्दा बढी टिक्छ? नराज पराजुलीबाट हरायो त्यो पक्कै पनि उहाँको कविताले भने जस्तै नै हामीसँग के छ र जुन एक क्षण बढी भन्दा एकछिनभन्दा बढी छ हाम्रोसँग वर्तमान भन्दा केही पनि छैन जस्तो लाग्छ मलाई पनि र एकदम मिठोसँगले लेखिएको कविता रहेको थियो नरस पराजुलीबाट। अब तपाईँलाई मैले अर्को विधितिर लान चाहेँ र यो पनि जानकारी गर्न चाहेँ कि हामी कार्यक्रमको माध्यममा छौँ अहिले ठ्याक्कै कार्यक्रम घडीमा 7:32 गइसकेछ र तपाईँहरू सुन्न सिटबाग रेडियो 103.7 तर्कमा म यादव मौर साथमा र हरेक साथ हामीहरू विभिन्न विधाहरूलाई भजन गर्छौँ र भन्दै अर्को यो अरुण थापा ज्यूबाट रहेको छ तिमी हेर्छौ भने
2: रचनाकार दीपक बुढाथोकी

तिमी हेर्छौ भने यो छातीबारी एकदमै पुरानो हो नि, एकदमै मिठो गीत रहेको थियो अरुण थापाबाट, र उहाँको जीवन आफैमा पनि अलिकति उत्तर चढावको जीवन रहेको थियो, र एकदमै मिठो मिठो गीतहरू भुलो भुलो लाग्छ मलाई, आँखाको निन्द खोली जस्ता गीतहरू उहाँको रहेको थियो, र एकदमै उहाँको गीतलाई लोकप्रिय गीतहरू नै मानिन्छ प्रायः जस्तो सबै नै गीतहरू भन्दै अरू फेरि अर्को फेरि त्यस्तै नै गीत लाई मैले बजाउन चाहेँ। यो चाहिँ एउटा देश लाई बोके गीत रहेको छ, अनि उस्तै नै गहिराईमा बुझ्ने हो भने एकदमै गहिरो शब्द लयले भरिएको गीत रहेको छ अरुण कर्णदासबाट, ठुला ठुला महल होइन। यो सुन्दै जाँदाखेरि जहिले पनि मन लाग्ने गर्थ्यो कि यो गीत बज्दै जाँदाखेरि एउटा बिहानीको सुरुवात भयो जस्तो महसुस गर्ने गर्थ्यो, ठुला ठुला महल होइन।

देशको लागि मर्ने गर, देशको लागि मर्ने गर, असल कर्म गर्ने गर, देशको लागि मर्ने गर, असल कर्म गर्ने गर, सबैको भलो चिताएर, सबैको भलो चिताएर प्रेम र सद्भाव छर्ने गर, प्रेम र सद्भाव छर्ने गर। यो चाहिँ थुक्तन डुक्पा अर्सन डेनमार्कबाट थियो, यो खाम्ला प्रश्न किताब सङ्गृहित गजलमा वाचन गरेको थिएँ मैले। ठुला ठुला महल होइन शिव सिकाउने झुपडी थियो, एकदम मार्गदर्शित खालको यो गीत रहेको थियो। मैले जब सानोमा हामीहरू रेडियोमा यो गीत आउने गर्थ्यो, एउटा छुट्टै किसिमको ऊर्जा दिने अनि छुट्टै किसिमको यसले एउटा बिहानलाई सुरुवात गर्ने गर्थ्यो। र सँगसँगै उहाँको गीतहरू प्रायः जस्तो, कर्णदासको गीतहरू चाहिँ प्रायः जस्तो, उहाँको गीतहरू चाहिँ अलिकति एउटा मनको तहलाई हल्लाउने, प्रश्न उठाउने र एकदमै एउटा ऊर्जा दिने गर्छ। र अर्को फेरि त्यस्तै नै एकदमै धेरै रुचाएको गीत रहेको छ मोहनी लागलाई, हरेक बिहे कार्यमा, हरेक दसैँ तिहारमा, हरेक चाडबाडमा भन्ने गीत रहेको छ। सुनौ यो मोहनी लागलाई चिनोबाट।

0: मोहनी लाखलाई गाउँलेको बोलीले चिनो मुभीबाट आए र नारायण गोपाल अनि स्वरसम्राट नारायण गोपाल अनि आशा भोसले जिउबाट आएको थियो र यो गीतलाई जति सुने उति नै नाचौँ नाचौँ लाग्ने, जति सुने उति नै पुरानो समयसँग गएर जोडिने गरिन्छ मान्छेहरूले। र अब भने अर्को विधि अलिकति फन्नी पोएममा रहेको छ, सुनौँ यो कमेडी अलिकति मजाक गरेको यो कवितालाई पनि।
1: पहिले पहिलेका बहादुर अच्छै लोक थिए, पहिले पहिलेका बहादुर अच्छै लोक थिए, बोक भन्यो कुहीँ कुहीँ बुई बोक्थे, ठोक भन्यो घड्या सलाम ठोक्थे, जोक भन्यो हाँसी हाँसी जोक्थे, शोक भन्यो रोई रोई सोक्थे, पहिले पहिलेका बहादुर अच्छै लोक थिए। पहिले पहिलेका बहादुर अच्छै लोक थिए, खोक भन्यो फोक्सै निस्कने गरी खोक्थे, थुक भन्यो तिन पाकी नै थुक्थे, नथुक भन्यो मुखैमा रोक्थे, थुक रियल सिङ्गान मात्रै होइन चाहियो भने रगत पनि पोख्थे, पहिले पहिलेका बहादुर लोक अच्छे लोक थिए। पहिले पहिलेका बहादुर अच्छे लोक थिए, जहाँ से अच्छा हिन्दुस्तान घाटी सुकुन सुकुन्जेल घोक्थे, रोटी हमारा अच्छा बङ्गरा दुख्ने गरी टोक्थे, बेटी तिनका अच्छा मूल्य आफै तोक्थे, बेटी दिन्थे अनि खुट्टामा ढोक्थे, पहिले पहिलेका बहादुर अच्छे लोक थिए। अहिले अहिलेका बहादुर अच्छा नै, अहिले अहिलेका बहादुर अच्छा नै, संविधान रोक भन्यो टेर्ता नै, लो भइगयो धारा त फेर भन्यो फेर्ता नै, नाकाबन्दीले रौँ पनि झर्ता नै, ग्यास पेट्रोल नभए नि भोक भोकै मर्ता नै, अहिले अहिलेका बहादुर अच्छा नै, अहिले अहिलेका बहादुर अच्छा नै, ढुङ्गामुडा गरे नि एक पाइला पछाडि सर्ता नै, शरणमा पर्छ कि भन्यो पर्ता नै, चाकडी गर्छ कि भन्यो गर्ता नै, जति डर देखाए नि डरता नै, अहिले अहिलेका बहादुर अच्छा नै।
2: रक्सी र मायालु छुटेपछि झन् तिर्सना बढ्छ हुन्छ। कसो बाटो भुलेर म फेरि यहाँ भट्टिछेउ आइपुगेँ, अब सिधा वा बङ्गो गरी जसो जस्तो गरी भएर यहाँ आइपुगेपछि, नआउनु थियो आइसकेर भित्र आइसकेपछि, सन्दीज्यू एक टक चढाउँ कि? अस्ति पुरैदेखि छोडौँ त भनेको खै करार पनि त्यसै भनियो र रक्सीको बदनाम मात्रै गरियो, त्यो साल त मलाई पनि खुबै लाज भात्यो, र त आजकल शर्माउँदै पिउँछु लुक्की छिप्पी पिउँछु, तर पनि कहिलेकाहीँ त नपिउँ भन्छु, साथीभाइ तर्सिँदै रिसाउँछन् र छेउमा पिन मात्र यसो फर्काएर अब यो त बिग्रियो पो भन्छन्। यो महान यात्रा कहिले कहाँबाट सुरु भयो एकिन साल सम्बत थाहा नभए पनि, पर पर सम्झी ल्याउँदा चोथ्रो गाडी हुँदै सिरुबारीसम्म ढुलमुल ढुलमुल धमिलो सम्झना आउँछ, बेसरी मुटु दुखेको नि हुँ अमिलो सम्झना आउँछ, यति मात्र सम्झना छ हेर्दा हेर्दै झ्याप्प घाम निभेको हो, म घाम पर्खेर वर्षौँ सुतिरहे, अचेत अवस्थामा मेरो आमाले बुढा सुब्बालाई एक बोतल रक्सी चढाउनु भएछ र पो म भिम्जे, म भिम्जिँदा घाम फेरि अस्ताउन लागेको थियो, छोड्दैउँ यस्ता झ्याउ कुरा, साल दिज्यू अर्को एक पाक थपौँ कि? खाउँ भन्छन् कोही आफन्त खानै पर्यो, नखाऊ है भन्छन् आफ्ना मान्छे, बोल्ने कि खान्न भन्नै पर्यो, यसरी दोहोरो बाँच्दा दुवै थरी आफन्तका मन राखिदिउँ भन्दा आफ्नै मन पो ढाँटिँदो रहेछ, आफ्नै मन पो छलिँदो रहेछ, तर यो नाथे मनलाई के छ र, कुनै रुखको ठुटामा थपक्क राखिनी भो, चकमक झुल्लासँगै बट्टामा कचक कुचुक पारेनी भो, यो मन पनि मनै जस्तो आजित भाछ, जित्ते उसा हराएपछि हार्न।
0: उपेन्द्र सुब्बाजीबाट यो रक्सी सम्बन्धी अलिकति फन्नी खालको यो कविता आएको थियो र महसुस गर्न सक्छौँ, हामीले देख्न सक्छौँ वरिपरि समाजमा, आफ्नै घर परिवारमा, आफ्नै साथीभाइहरूमा छोड्ने मान्छेले जहिले पनि छोड्छु छोड्छु भनेर यो कुराहरू नै दोहोऱ्याएको देख्छौँ। र हामीहरू कार्यक्रमको अन्तिम समयमा छौँ, म देख्न सक्छु कि अर्को स्टुडियोमा अस्ट्रेलियन कन्ट्री लिएर जोन विल्सनजी आइसक्नु भएको छ। र त्यसरी नै 8 बजीदेखि 10 बजीसम्म अस्ट्रेलियन कन्ट्री भन्दैछ भने 10 बजीदेखि उता डेफिनेटली नो रिलेसन लिएर बेनेट प्याच आउनुहुनेछ। र 10 बजीदेखि 12 बजीसम्म डेफिनेटली नो रिलेसन भन्दैछ भने, अनि त्यहाँदेखि उता चाहिँ फेरि ओभरनाइट कम्युनिटी रेडियो भन्दैछ। भन्दै म यादव मगर भने बिदा लिन जाएँ। त्योभन्दा अगाडि तपाईँहरूको दसैँ यो एउटा महान चाड पके पनि एउटा खुसियाल रहोस् र तपाईँहरूको जीवनमा एउटा हर्ष उमङ्ग रहिरहोस् र तपाईँहरूको स्वास्थ्यमा पनि एउटा हामीहरू सिटपाक रेडियोको तर्फबाट स्वास्थ्यका हामीहरू पनि एउटा के हुन्छ शीघ्र स्वास्थ्यको हामीहरू कामना गर्छौँ। भन्दै म यादव मगरमा कार्यक्रम त बिदा लिन चाहे, अर्को साता फेरि पनि यसरी नै हामीहरू विभिन्न दसैँका गीतलाई नै हामीहरू बजाउन सम्भव होला। भन्दै म कार्यक्रम त बिदा लिन चाहे, धन्यवाद।